तेरी चाल ढाल हाल बाल सब बवाल सब गजब तेरी चाल ढाल हाल बाल उफो hips lips eyes thighs सब गजब सब गजब सब गजब सब गजब सब गजब सब गजब सब गजब सब गजब